0: زی اندر مبتلا گومت انسان چھن زانانی زی رشتن ہن تقدس کیا چھو توی چھ تس رشتہ داری ہند معاملات دہ کھتہ دہ کمزور تو خراب گژھان یت انسان چھن انسانیتس لائق روزینی اکس اہل دانش سن دوب چھو انسانس چھ کن سات سٹھا مشکلات ژالن پیوان عقل مند گو سی یس دئی سنز مرضی برہ کن کل نمراوی یہ شخص امانس تو اطمینانس اندر روزان پروگرام کے ازک شمار وق ووت ان دین یوت تو بیت سپدو تہندس خدمت اندر حاضر ازکس دیو میزبان مبشر رفائیس اجازت فی امان اللہ
1: یہ آکاشوانی کا سری نگر اسٹیشن ہے 6:55 ہو رہے ہیں اب آکاشوانی دلی سے سماچار
2: ڈیم آکاشوانی سمپرتی وارتاہ سرویانتام پرواچکہ پنیت ترپاٹھی अथ वार्ताः। वियतनाम देशस्य फुक्वोक द्वीपस्य समीपे जातायां स्पीडबोट इत्येतस्यां दुर्घटनायां दिवंगतानां 15 भारतीय पर्यटकानां पार्थिवावशेषाः स्वदेशं प्रत्यानीताः। वियतनामस्थेन भारतीय दूतावासेन सामाजिक संचार पटले प्रकाशिते एकस्मिन् संदेशे उक्तं यत् एते पार्थिवावशेषाः हो चि मिन्ह नगरात् वियतनाम विमान यान सेवया मुंबई नगरम् अभ्युपगताः। गत शुक्रवासरे फुक्वोक द्वीपस्य समीपे 32 भारतीय पर्यटकान् 4 स्थानीय नौका कर्मचारिणश्च वहन्ती स्पीडबोट इति द्रुत नौका जले निमग्ना जाता।

0: सुबह 7:10 से शुरू हुआ है और हम जुड़े रहेंगे आप तक 11:30 तक। तो समीन, जब हम अपनी गुंजा हम बात कर रहे थे ओवर ईटिंग की, तो उसी हवाले से बात आगे बढ़ाएंगे कि जब हम अपनी गुंजाइश से ज़्यादा खाना खा लेते हैं तो हमारे जिस्म पर फौरी तौर पर कुछ असरात जाहिर होते हैं। और समीन, क्या आपने कभी नोट किया है कि दबाकर खाने के बाद फौरन नींद आने लगती है?
1: बिल्कुल शबीर साहब, अक्सर हमारे सामीन ने भी ये महसूस किया होगा, और ये ऐसा इसलिए होता है कि हमारे जिस्म की ज़्यादातर तवानाई और खून का बहाव जो है वो हमारे म्यादे की तरफ चला जाता है ताकि इसे हजम कर सके, और जिसकी वजह से हमारा जिस्म थकावट और सुस्ती महसूस करता है।
0: सही कहा शाइस्ता। मैदा एक गुब्बारे की तरह होता है, जब आप इसे हद से ज़्यादा भर देते हैं तो मैदे में मौजूद तेजाब ऊपर खुराक की नाली की तरफ आने लगता है, इससे सीने में शदीद जलन, खट्टे डकार और बेचैनी शुरू हो जाती है।
1: बिल्कुल शबीर साहब, गर्ज म्याद बिचोर छुन सही पट यह हकान शपरे विथन येम सत पत इंसान सठा बेहाल छु सपदान। तो ओवर ईटिंग जो कि आपके इंसुलिन सिस्टम को भी ख़राब कर देती है, जिस्म का जो शुगर को कंट्रोल जिस्म यू सोन छु सुचुन शुगर हकान कंट्रोल करित, और इंसान जो है वो शुगर बीमारी यानी डायबिटीज़ का शिकार हो जाता है।
0: शाइस्ता, इस पर भी हम आएंगे। आपने इंसुलिन की बात छेड़ी, लेकिन पहले अपने सामाइन तक ये बात पहुंचाएंगे कि फौरी असरात इस पर क्या होते हैं। मतलब इस पर जो फौरी फौरी असरात हमने बोला कि मतलब जलन होती है, खट्टे डकार आते हैं, नींद आने लगी, ये तो है फौरी असरात जो हमें
1: बिल्कुल
0: ओवर
1: बिल्कुल
0: ईटिंग की वजह से होते हैं। अब हम बात कर रहे हैं, जो आपने इंसुलिन का बोला, इंसुलिन सिस्टम ख़राब
1: बिल्कुल
0: हो जाता है। एक और सबसे ज़्यादा मतलब देखने को मिल रहा है आजकल, मोटापे के शिकार हो जाते हैं,
1: बिल्कुल
0: वो
1: ओबेसिटी।
0: है ना, ओबेसिटी, मोटापे। वो क्या होता है, जब आप वो कैलोरीज खाते हैं जिनकी आपके जिस्म को ज़रूरत नहीं होती, तो जिस्म उन्हें चर्बी यानी फैट की सूरत में पेट और जिगर के गिर्द जमा करना शुरू कर देता है, और यही मोटापा तमाम बीमारियों की जड़ है।
1: बिल्कुल शबीर साहब, बिल्कुल सन सोसाइटी सोन माशरु चु आजकल ये वारिया ज़्यादा बहरान बनोमुतन कि अक्सर तुम वो सुबह ये नेरान सड़कन पे आसान मॉर्निंग वॉक खतर तमाम द्रामितन तिकाज तुम सारी आसान अमिक शिकार मोटापे के शिकार
0: बिल्कुल
1: होते हैं, जो जिससे फिर बहुत सारी बीमारियां लाहक होती
0: सही
1: हैं।
0: चु फरमान शाइस्ता। ये सातन तिमन पे एक्सरसाइज करने खतरे नियन, मगर हम सातन छिन तिम थवा ओवर ईटिंग हुन ख्याल किया। बुझन पा मतलब अल्लाह ताला ये सारनी खून खून चु जरूरी, मगर उतना ही खाना है जितना आपको चाहिए। बीच ब्याह चीज ये आमुत वुचने के मतलब डॉक्टर नीचे गा सात कह बेमारी लाहक अल्लाह ताला रचिन सारे तो सान सामीन ते ییم سات تیس ڈاکٹر نش گھان سہ گڈ یم سات موٹاپے کا شکار ہوتا ہے، کسی ہاٹ کی ہاٹ کی پرابلم ہوتی ہے، سہ گڈ تھوان اس چکنائی والا مطلب کھانا جو ہے مطلب تیل یت زیادہ تیل کرزیو بند، کیاز ام سی کیا گھان اس سے کیا ہوتا ہے، سمجھ تک یہ بات پہنچانا چاہیں گے۔ زیادہ چکنائی اور زیادہ خوراک خون کی نلیوں میں کولیسٹرال بڑھاتی ہے، اور اس سے بلڈ پریشر ہائی رہنے لگتا ہے، اور دل کے دورے کا خطرہ کئی گنا بڑھ جاتا ہے۔
1: بالکل شبیر صاحب، بلکہ میڈیکل سائنس کے مطابق طویل عرصے تک اوور ایٹنگ کرنے سے دماغی کھلیوں پر بھی اثر پڑتا ہے، جس سے بعد میں ہماری یادداشت کمزور ہوتی ہے، اور بڑھاپے میں ہم الزائمر جیسی خطرناک بیماری کا شکار بھی ہو سکتے ہیں۔
0: صحیح فرمایا شائستہ جی۔ اب سوال یہ پیدا ہوتا ہے کہ اس عادات، یہ جو اوور ایٹنگ کی جو عادت ہے ہماری، اس سے کیسے بچا جا سکتا ہے؟ شائستہ جی اس ایکسپرٹ کیا یا نہ ڈاکٹر نہ کن چیز ماہر، یہ انفارمیشن گریب کران، یہ اس نش انفارمیشن واتا اس اور یور کتابن پہ وچان بالکل، کیا پیام صبح مقصد واتنو پن سامعین تان تس کت نا شیرین کلام، یہ شیرین کلام تیل بنان یہ سون یہ صبح کلام پیام سون شیرین کلام سونے، یہ بن تمی سات ہیکو اس شیرین کلام ونت، یم سات سان کت ست کن تس کت ست سان سامعین اس پانس کھان فائدہ وات، گو یہ بنو کلام شیرین کلام۔ تو اس ام پت ونو اس من کہ ات متعلق مطلب کت پٹ ہیکو اس یہ عادت امی اس عادت سے کیسے چھٹکارا پایا جا سکے، یہ تر سامعین ست شیئر کہ مطلب یپر یپر اس انفارمیشن کت پٹ ہیکو اس یہ عادت مشرو یا ام نش ہیکو دور روز سو واتنو پن سامعین تک۔

0: हेलो, आपकी फरमाइश।
1: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: जी ठीक हो?
0: अल्हम्दुलिल्लाह।
1: बस गणस्तान ब्याग पर अली मोहम्मद हजाम।
0: वनी वज अली मोहम्मद साहब।
1: अच्छा दोस्त, बहुत दोस्तानों के लिए सलामत है। दोस्ताना हमारा बनी चाहिए, दुश्मन जमाना हमारा।
0: मोहम्मद रफी तो किशोर कुमार से गवान।
1: اہن حظ ساقی چھ کیا
0: ناو ونیو تہند تو
1: عبدالحمید حجام، عبدالقیوم حجام، ظہر احمد حجام، غلام حسن حجام، حاجہ جان، حیدر جان، بایدر نرم، شبنم جان، نشیمہ لالی جی، شب اللہ احمد حجام سے پروینہ۔
0: شکریہ کال کرنے باپت،
1: شکریہ۔ السلام علیکم۔
0: وعلیکم السلام۔